0: आप सुन रहे हैं रेडियो अमन पर, अमन मोहब्बत और आगाही की आवाज़। हमारी नशरियात उन्हें मुस्बत पैगाम पिलाए और माशरे को जोड़ने में हमारा साथ दे।
1: आपका अपना रेडियो, रेडियो अमन 88.4 नेटवर्क।
2: कल की यादें, आज के लम्हे और आने वाले कल की उम्मीद, सब कुछ जुड़ी एक आवाज़। रेडियो अमन 88.4 तरफ हर वक्त आपके साथ।
3: तारखाना दस ख्वाजे ख्वाजे संदर दिलगावली दीदा सशाई वोरवे
4: دہ میرے ڈیو پہ بازور سے دو نو دا بینڈ میں تو وہ 88.4 ور بندے روغ لال
3: تارے کھانا دا 88.4 سے شاید
4: ایم ایس ڈی 88.4 میں چکلا والا گوان نو دا ہو کرک ریڈیو ور بندے روغلا دا ہو دے کرک ریڈیو فریکوینسی دو 88.4
5: ہر یو ارمان بدی پورا کم سکھا خاص لاڑم
3: بیا خوار ساچ بازورا تلوشی چی وارو ڈیو زون تا زہا اخلا چی داس خوش خوش پروگامینا بیا زہا ورو
4: بلکل امیل زیر ساچی سی وارو ڈیو تو تا ہا اخلا تا بلکل پا 88.4 بندے خوش خوش پروگامینا خواش خوش ساندر عوری دائی شے
6: لورا لیلائی لو دے آدم خان دے دور خانے

0: पता नहीं से कल अगला मैसेज है चुकम देगा ना पता है ना लगी जी
1: बिल्कुल
0: लोडिंग सी है ना
1: शुकी जी ना सिग्नल मसला है भी और बिल्कुल दाखा
0: ना गोरा गोला देखो सिग्नल मसला ने भी
1: अच्छा देखे ठीक है रवि पके दे हां नहीं हुई का
0: ना जी जी सही अच्छा नेटवर्क की शुभ बरसी वाली है मतलब दास जी बिल्कुल अच्छा जी बिल्कुल मैसेज करे देखे ना वही कहना चाहिए जिंदगी तो जीना है मना थोटे का सलाम सर क्या हाल है ए मा ता पंजुपाई की मैसेज लग रहा है आवाज जी ए मा अम्मा तो सी उम्मीद वे टिकटॉक हो तो सी बहुत अच्छा भाई को सलाम है मिस जी प्रोग्राम दस ऐसा मैसेज है
1: सही दा मंजूर दिया सर
0: हाँ जी डेरा मना ना मना थोटे की यो जहान मना दा نند پتن سے پنجو پے سرنگ زکڑی دو کیوں نہ زکڑی
1: زکا پہ موتا گوٹا نکلے او مجا ہن پ پی رو چے چے لی دی
0: بالکل اسی دے ڈیرہ مننا جے پروگرام سے میسج وکو او یو جہان مننا سیدا نیکسٹ اسلام بھائی سرنگ یہ شے ز روہینا روہینیا دو کرک نا او وچے تو تا سلام مزری بھائی تا سلام اٹھو لے تا سلام مزری بھائی پروگرام تھا روغڑا او پروگرام کبھی نہ سمے سے کرے دے شاہ سعید بٹھک شاہ انشاءاللہ روبشی سعید کے چرتے کے ایزی ہو ٹھک شاہ نو روبشی کبھی ایزی نو سعید ڈیرہ بننا تھینک یو رہینا میسج کے ولی یو جہان بننا چھ پروگرام سے میسج وگر ڈیرہ بننا جی یہی کنا چھ ہاں

0: हाँ जी बिल्कुल गुला लाना प्रोग्राम से सीखो टॉपिक देगा ना
1: ओ जी
0: हाँ बिल्कुल दावा देगा ना
1: जी जी टॉपिक नन खास टॉपिक
0: अच्छा बिल्कुल टॉपिक सीखम दे दागा दे के ना
1: जी
0: बिल्कुल अक्सर गुला लकर कल दा सीखी जी के ना
1: जी
0: से मतलब लगा मलगरी रुटे मने मतलब कला कला सी जे लगा या बतौर मजाक चुकम दे दासे कवि सही दम मतलब मजाक कवि या दिल नो कला कला सुख दासे कवि मतलब कवि है या आगे मतलब बहुत सुबह दवी के ना
1: जी जी
0: दासे भी ठीक शुआ लगा फॉर एग्जांपल डेर मलगरी बखपल के नोसी
1: आओ जी
0: सही दम डेर मलगरी नोसी नो मतलब रोटाई चुकम दे लगे दलिए दो
1: जी
0: सही या मतलब दासे स्पेशल चुकम दे डिश था लगा हलवा शोला या दासे चुकम दे चावल शोले
1: जी
0: सही दम नो मतलब मलगरी पखपला के सरों से कला के लस्फी के ना चाहगा खुराक वाल जिकुम शाई भी लगा फॉर एग्जांपल हलवा जिकुम शोला काम हुई के ना या चावल जिकुम दे काम हुई या मलगरी सरनों से पखपला से बिया जने पके दा कोशिश की के ना चे लस्के जर जर मतलब जर जर फरोक के चे डेरो करे के ना जर जर रोक चे डेरो करे जर जर मतलब पेशोरी से चे डेरो करे और या कला कला खुजाने दास हुई के ना चे लगा फॉर एग्जांपल तनो से नूर मलगरी दी आहा तू खबर बने शुरू की हवाल तक दा जिकुम दे
1: कार रोकी
0: चार हो गया
1: सही सही
0: आओ के ना बिल्कुल लगे मतलब दाई दे खतो की कना
1: यही
0: दाई से खबर की बोलते कि मतलब
1: कार कई लगे आई कना
0: फरोक चिकुम दे डेर फरोक हो गई लगे मतलब हलवा भी अबल से भी कना
1: फरोक हो गई खास खुराक
0: डेर हो गई कना मतलब दाई से डेर हो गई अक्सर कल कला से मतलब मलगरी बमासी की जी
1: बिल्कुल
0: सही दास मुडेर बिल्कुल कतली दी
1: से
0: मतलब
1: यकीनन था
0: बिल्कुल से तो खबर मने शुरू की सही दा और दिन अलवा
1: दाए खुराक आज सारा चिरता छवी दी कना तासो सारा चिरता छवी
0: दी देर छवी दी
1: राव कना दा देर छवी दी यकीनन
0: जी गुल तो सारा छवी गना
1: यारा मुता हो इवा खबर आर यो दोशवा मुजा अंडिवोलो क्वाट के चालोर पिंजा अंडिवोलो नु कना
0: अच्छा
1: मुबो मळे रोळाला लका पिंजा कसानु पिंजा रो टाइम बरोळा यो जाय बठोला प्रतावा ठोलो बखळला रोटाई के लश्की सस्त नो मा बोचे कतला रोटाई बो खत्म शो जब वजा पोते शो
0: अच्छा
1: नो मोता पाथर न लगे जाए दा वेले आजा रोटाई के सस्त नो इवार यो मलगरिया अगीमो के सोच हुआ खाना नो खुदा अगी सर शो की अगी आर सड़ी तक पला पला रोटाई शेष नो जम मोड़ शो نوچه سباشو مال ارسره بخپل خپل روټای مخه تکشیر دی یو زینا مو بخپل روټای زونتا مخه مخ شش وا نو لہذا داسه کار مو سره شویدا
0: اچھا
1: بالکل
0: مطلب چې بیل بیل روټای د رښتیا لپاره باندې ته شموټ شولې
1: بالکل
0: شاده وړل هغه مطلب دای سره د وړل کنا نو یو پتن لګی ته په روټای کې وړل کې سس مطلب
1: اه سس پو
0: اچھا
1: نو زو بیا وژا پوت شو کنا لکه مو بیا مت پتن لګی دا چې دا ویلې ته وژا پوت کېږي دا ایو ملګر ډیر شور وو
0: اچھا
1: نو مې نو خلاندې مړه لکه دا ډیر شو ایمو کې نو تاس مې زای په نو تاس کې نو یوارې زه غي روټای ار سړی ته خپل خپل کشش وا
0: اچھا تو خیالي وسو ته
1: مو خیالي وسو ته هغه هغه زه چې مو ور جنا مو ته خپل کشش دوی چې تاسو څه کوو دا واکی آی مو سره یقین نن شوه دو
0: صحیح صحیح صحیح صحیح خیر کسی کال تر ترتیب ورګام شي کال شي ملوي کسی په کال باندې فرست کالر سو کو دګم دنر دریمي السلام علیکم
2: وعلیکم السلام ورحمت الله وبرکاتہ
0: ওই হয় হয় দা দা সুগ্র হলো দেখিম যে না
1: ওয়ালাইকুম আসসালাম তো তা খাসুসি জবাব দা খুশাল দেবে
0: خیر لکه زه بالکل عثمان خټک کوم بالکل په کال باندې روغلی عثمان خټک دا مې ویل چې لکه مطلب دا لکه ډیلی روټین کې دا واقعیات مطلب کیږي لکه دا خبرې چې کوم دي کیږي کنه سړی سره بالکل دا کیږي نو بس هغه هغه مطابق چې کوم د زه داسې ټاپ ورو ځین چې خامخا مطلب چا سره داسې شوي وي نہ بالکل نہ بالکل زر تو یہ ہوبا دادی پخیر کی انسان دے کلا سڑی نہ یار شی اثر شی کنا شاہ صحیح نہ بس خیر نن نن بدر تو یہاں صحیح دوں
2: نو داسې چل وو تاریخ بھائی کی مجھا سوسائٹی
0: بالکل
2: تو اسے بات مکڑا جور سرا نو آکاش پکے داخل سوا
0: صحیح
2: نو لواندی کې مچ کړه جوړ کړل بس موږ دا روټین یې راغله ټول کروڑو وکټه او ملګرو بخورل
0: جی
2: اوس دا نو کا سر سره غیر د شمیر شو نو بچی روغه مروړه ول د تروټه ونه مشروع کړه خو ډیره ګرم وا نو موږ خو خپل سوسایټي سره کوی آرام آرام سره مکول وشته څه پته دا یو کا په یو کړه دا څنګه نه بولې کا په کې تاسو څنګه کړه خو ډیره ګرم وا چې خپل څه کړو
0: اچھا
2: خپل کې توې توې نو ورته چې څه چا سره کې نو خو ګا مو څه څه مو چې موږ څه بیا خبرو په دې لري څنګه
0: اچھا
2: او ګرمه ګرمه خوړل او یو په بوره حال شروع شو حالا خو غوښه ډېره ګرمه خولې کې یوه طرف بل طرف تړوله مو چې چک شوه خپل چک شوه چې موږ ډېره زوته خندور تله نو بیا چې روغ هلته ته وشو او بد شغه کوه خوله خو شامه سره بڼه کړه په خرو کړه
0: مطلب مطلب ڈیرا میں او په ګرمه مطلب د خړل او غوشه نخله وسوځل
2: او چکین پوزیشن د جوړ کړه او خله ته ګرمه غوشه وای چې دا یو طرف باندې ته غوړ چې کیما خپل غوایل او فوج وسره د ټوټه کې په تاسو پرې مو ته غل ځان تر وروه تم له خندور کلا مو چې تر ریکا یا د جوړې د نر تازه کړم له په خندو مو دې
1: رسېږي
2: صحیح ګللا ته پښتنه کوم چې تر دې نندار کنا چې خبره وکړه غوې رښتیا ته ګللا معلومات کړي وو
1: اه معلومات می کړي دي هغه سره نیول دا خو یا غیر غلا نه یم نه وروړه مې نه دا
2: نه خو ویرا کوا چې کای تو کی خو شاره را کنه موږ خو
0: بالکل جی وعلیکم السلام ڈیرا مننا بالکل عثمان خٹک کال کر یو جہان مننا چی برکھوں گی دیکھو ہاں جی کسی چی کال بنائیں بلسو کو دکھیم تھے نہ دے او دے بس بالکل ویل وڑی السلام علیکم اوئی ہوئی دا وقت نماز خٹک کرو گئی خیر روگ لے ڈیرا مننا یو جہان مننا اختر نواز خٹک بخیر اگلے پروگرام کی درد ہر کلی بھی
2: ماشاءاللہ
0: السلام علیکم السلام
1: السلام
2: بار
0: جی بالکل ماشاءاللہ بروم شو دیں موسم برو بار دیں اور دین لوا دیں گل لہو یخنی شوید ہوں موسم خو مطلب شد کنا خوا چلی جی او بیا سٹوڈیو چکم ہوتا کنا سٹوڈیو خدا سے ڈرا یخ ہوئی نو بدے یخ سٹوڈیو کی خوبیدہ خواہ مخواہ سوڑا کیجی کنا
1: صحیح
0: صحیح اوکے نا بالکل اچھا اختر نماز خٹک نور رخ پلہ منے شئی کنا سیانس شدہ زندگی شاد ہو
2: دیرا مزے دور سستا زندگی تیری یا مزے پر سکون کارا کنا
0: ڈیرا ڈیرا مننا یو جہان مننا او بیا خو بده ټاپه کې ور دلای وی اچھا شا جی
2: ولا لا په پاتو مخکې به خلک کوله بلان لري کنه
1: او جی داسلو
2: بےسبری ہوگی مجھے گٹی چکار وچا والا وہ سب سے سرکشن استری
0: صحیح
2: گری سر وچا والا سرکشن استری نو مطلب کیا گا یہ تو کوشن کھا وہ تو بس سر مطلب کہ مسئلہ تشتان بچنا
0: صحیح
2: دا الونه دا هیڅ دا اوس الخ نه دا دې پر شخیزي
0: او کن ګرمې جوړې ها
2: ګرمې کنه
0: جی جی
2: په جادو تک په تا شاخه شاپ دا غفره دا سترګو اوس ګورې دا کار کوي دا وکړ اوس
0: اچھا
2: اصل دا به دا خبر نه دی زه ډېر وخور دا یوري ساده چې دې لشکي روحي کمزورې کړه او دې د صبرې وکړه نه
0: جی بالکل
2: اسه په اسلامي نه هسته هاي چې صبر نه وځي د خوازادو کنه نو صبر ته چې تا وکه به شي کې په تفان خو لکه د صبر دې وکړه کنه په هر شي کې نه کړی دو
0: جی بالکل اسه
2: ها خدا دا څومره عوامي جوړي کنه لکه دا د سر داسه باکتا صبر دې درشه شایدا
0: جی بالکل
2: الله پاک دې زسه دې روخه سره ان الله ما سواجري زسه دې روخه سره

0: सही
1: माशाल्लाह
0: जी डेरा मनाना जी
1: जिंदगी
0: अल्हम्दुलिल्लाह बिल्कुल ठीक ठाक बस गोरा तुस जी दो गुने ही मशहूर ने दो गुने मी नो माशाल्लाह जिंदगी उस शाह जबरदस्त तेरी जी ना नो माशाल्लाह लगा तो मशहूर नहीं वो दरमियाना है दरमियाना है ये आओ के ना सही सही अख्त नमाज डेरा डेरा मनाना कॉल के बोले नूर जाते सदाम दुआ مطلب دا خبر
1: ٹھیک
0: تو وعلیکم السلام ڈیرا مننا اوکے اللہ حافظ یو جہان ون کال کے بولے ڈیرا ڈیرا مننا چبر گام کی کال کو بالکل دا نواز چکم دے کال کرنا ڈیرا مننا